رات دن کر پیا مجوریاں جتنیاں مرضی ہن تو ذمہ واری دیاں پنڈا اپنے سر تے رکھ لے انت ویلے تیری کسے نے شہادت نہیں کرنی تیرے نال کسے نہیں جانا جہ مارگ کے گنے جائے نہ کوسا ہر کا نام اوہاں سنگ توسا جہ پینڈے میں اند گوارا ہر کا نام سنگ اجیارا بنا سمرن تو جتنے بھی تیرے کم ہن او کسے کم نہیں آنے پائی سمرن کر سیوا کر پرپکار کر गुरु नानक सच्चे पातशाह जी ने सानू ए राज और जोग बख्शे आख्या तू चंगा गृहस्थी भी होवे चंगा धनी भी होवे पर माया विच रहंदिया होया माया तो उदास रहवे माया तो नरलेप रहवे ता तेरा संसार ते आना सफल है जे तू माया तू नरलेप है ग्रस्त विच रहंदियां सेवा सिमरन परपकार अमृत वेले जाग के मालिक दा जस कर रहे तां फिर भाई जिन्नी नाम

जीवन च नाम तो बिना जो कुछ भी चल रहे है। महाराज ने तो तरकार पाई उस भगती तो टुट के, भजन तो टुट के, नाम तो बेहूना जीवन एक सजा है। मनुख इस तरह जीवन के इस बोझ नूं ढो रहा है जिस तरह मजबूरी होवे, बल्कि ना केवल इस जीवन नूं ढो रहा है बल्कि अगे वास्ते भी ऐसा हो रहा है कि इहदा आउण जाण चक्कर। कबीर जी ने बड़ी खूबसूरत गल कही। कबीर जी कहिंदे ने, जे तू इस जीवन विच जो कि इस जीवन का मकसद है वह पूरा ना किया, जिस काम वास्ते तेनू जीवन मिले है वह काम जे तू ना किया, पता नहीं तेनू किन्नी वारी आना। भ्रमत फिरत तेलत के कप ज्यो, जिन्हें कहिंदे ने तेली का बलद एक चक्कर च पिया रहिंदा, कोलू दे आले दुआले का चक्कर बनिया रहिंदा। इस तरह सृष्टि विच महाराज कहिंदे ने, आवन आए सृष्टमय बिन पूजे पशु ढोर। जिस बंदे ने अपनी औकात नूं, अपनी हस्ती नूं, अपने आप नूं कदे वाचन दा जतन नहीं कीता, अपने आप ते कदे सवाल नहीं कीता, मैं कादे वास्ते हां, मैनूं किस वास्ते भेजिया गया, कदे ख्याल कीता है? कोई जानवर इन्ना दिमाग नहीं रखता कि वह अपने आप ते सवाल कर सके, उहदे कोल इन्नी सुरत नहीं कि अपने आप ते सवाल कर सके। जीव जंतु जानवर जितने भी पशु ने, उन्हां दे जीवन का मकसद कितना कु है? सिर्फ इतना कि वह साह लेंदे ने, जींदे ने, घर बनाउंदे ने, उन्हां दे बाल बच्चे हुंदे ने, उन्हां बाल बच्चिया की पालना दे विच वह अपनी जिंदगी ला दिंदे ने, परवाह नहीं करते। कई ऐसे जानवर भी देखण विच आए ने जिहड़े अपने शरीर के खंभ तोड़ तोड़ के अपने बच्चिया का आलना बनाउंदे, अपने शरीर के खंभ खिच खिच के बच्चिया का आलना बनाते, बच्चिया के सुख वास्ते अपने शरीर से तकड़ा दुख लेंदे। और एक मक्खी ऐसी भी देखण विच आई है तकरीबन भौरे जिड्डी, जिसकी औलाद जो, जिसकी संतान, जिसका बच्चा उसके शरीर के विचों जब निकलता है तो उसे नूं खा के बनता, उहदे शरीर दे विचों उहदा बच्चा निकलदा, उहदे शरीर दा मादा खा के उह मर जांदी, मक्खी मर जांदी, उहदा बच्चा उसे दे शरीर दे अंदर दा मादा खा के उहदे शरीर दे उपर बैठा पलदा फिर उड़ जांदा। ते जे बंदा समझे ना कि सांस लेना, सौ जाना, खा के पै रहना, औलाद हो जानी, ते उस औलाद दी बड़ी संभाल हो जानी, तू बहुत उचेचा काम कर लिया, कुछ नहीं, इह तां जानवरां वाला काम, उहने आलना बना लिया तू घर बना लिया, उन्हें कोई खुद घुरना बना लिया तू कोई महल बना लिया, कोई वक्री गल नहीं। गल सिर्फ इनी है कि वह जितनिया जूना ने वह सारिया सिर झुका के चलने वाली, केवल मनुख सिर उठा के चलन वाली जून, यह सीधा तुरन वाला, यदा दिमाग उपर नू है, सिर उपर नू है, इसे करके एक उची गल करता है, एक नवी गल करता है। और जुगा पहला जब तो मनुख ने इस धरती के उत्ते अपना वजूद महसूस किया है उदों तो अंदर एक सवाल उठे है कि इन्हां जानवरां नालों, इन्हां आम जीव जंतुआं नालों मैं वखरा, मेरे हत्थां च कुशलता है, मेरे नेत्रां च पछाण है, मेरे कन्नां विच सोझी है, मैनूं सो के प्रतीत करन दी समझ है, मैं सुंघ के महसूस कर सकना, जदकि आम जानवर एक एक गुण लैके बैठे होंगे। कन्न सब जानवरां दे ने, लेकिन सब जानवरां दे कन्न इन्ना कम नहीं करदे जिन्ना बंदे दे कन्न कम करदे। ते जे किसे जानवर दे केवल कन्न बहुत कम करदे ने तां उहदा नक नहीं कम करदा, चमगिद्दड़ दे कन्न बड़े कम करदे, कुत्ते दा नक बड़ा कम करदा, चील दियां अखां बड़ा कम करदियां ने, लेकिन बंदे दा इह सारा कुछ बड़ा सख्त कम करदा, बड़ा जबरदस्त कम दा है, बड़ा सूझ वाला है। और यह सारिया तत्ता ने मिलकर, सारे इंद्रा ने मिलकर मनुख नू विशेष बना दिता। इस विशेष मनुख ने अपने आप से सवाल किया, मैं कादे लिए, और जुगा तो यह सवाल करता आया, मुड़ मुड़ के इनू जवाब मिलता रहा है। एक गल बड़ी खूबसूरत एक विचारक ने कही, वह कहता है, निरंकार ने बड़ा कुछ रचे, लख 84 जोन सबाई मानस को प्रभ दी बने,
مالک نلنکار نے سب کچھ رچیا ہے تے سارے رچنا دا سکھر جو ہے وہ منک ہے. واہگرو کی ساری رچنا دا کلائمیکس منک ہے. سب تو ودیا رچنا وہ منک ہے. ہوں منک بھی بڑا کچھ رچ رہے. سدھارن ڈنڈے تو شروع ہو کے یتر تو شروع ہو کے اج یہ کمپیوٹر اس نو آپ نو حیران کری جا رہے. بندے نے بڑا کچھ رچے ہے لیکن بندہ سنتوشت کوئی نہیں, کیونکہ اے نے جو کچھ رچنا ہے, جو اے دی رچنا دا سکھر ہے وہ اے ہے کہ اے جس نے انہوں رچیا انہوں لب لے, انہوں جان لے. جے انہوں نہیں جان سکتا تے اپنے آپ نو جان لے کہ میں کی ہاں تے کاہدے لئی. اے سوال بڑے چر دا چلیا ہے. جد جد کسے نو اے جواب آڑیا ہے کہ میری ہوند کاہدے لئی ہے, ایک نویں دھرم نے جنم لیا. جد بھی کسے نو اے سوال دا جواب ملیا ہے کہ منکھا جیون کاہدے لئی ہے, ایک نویں دھرم دا جنم ہویا ہے. اس دھرم دے انوسار ہی لوگ ہوئے نے, کیونکہ وہ دھرم دے انوسار ہی ہو کے لوگوں اپنا جیون سکارتھا ہوں جا رہا. سما پا کے لوگوں نے دھرما نو کیول کرم کانڈ بنا دیتا. دھرم پہے ہوندے چلے گئے. مڑ کے نواں دھرم لوڑ محسوس کیتی جاندی رہی. دھرما دا جنم ہوں رہا, منک دے اندر سوال اٹھتا رہا تے جواب مڑ مڑ کے یہی سی. دھن گرو نانک دے سدیوی دھرم دے وچ بھی یہی جواب ہے. پرانی تو آیا لاہ لین, تیری زندگی دا تو مقصد ہے. لکھ چوراسی جون سوائی مانس کو پربدی وڈیائی, اس پوڑی تے جو نر چوکے سو آئے جائے دکھ پائے دا. جے اس جیون وچ کوئی اچھی گل نہ کیتی, سرجن ہار نو نہ پچھانے آ, او دی سرجنا دی سکھر اپنے آپ نو نہ پچھانے آ, تے پھر او پرمت پھرت تیلک کے کپ جیو گت بن رہن بہائی ہے. زندگی تا لنگ جائے گی لیکن اے چکر بنیا رہ جائے گا آن جان دا. کبیر جی دی جیونی وچوں ایک ساکھی ملدی ہے, بڑی پرسدھ ساکھی. کبیر جی نے باہر پھردیاں ایک بیل ویکھیا سی. بیل او جس نو بہت ورتیا گیا, ورت ورت کے مار مار کے اُدے کول پورا کم لے کے جس لئے وہ بوجھ بن گیا تے اُنوں گھروں کڈ دتا گیا. کسے تیلی نے کم لیا ہے یا کسے زمیندار نے کم لیا ہے, کم لے کے جس لئے بڈھا ہو گیا وہ شریر کم دا نہیں رہ گیا, اس نو گھروں کڈ دتا. دیو درشتی والے برہم گیانی کبیر جی نے گو نال اس نو ویکھیا, اس رلدے ہوئے نو ویکھیا, ترس نال بھرے من نال گو نال ویکھیا تے پچھانے. پچھان کے کہندے نے تو اوہی تا نہیں جنوں کہندے ہوندے سا بھگتا آ جایا کر کے ستسنگ وچ, تے تو کیا سی بھگت جی آ جاگا ذرا کاکا چھوٹا ہے اجے ذرا سیاڑا ہو لو نا, کتے ادھر ادھر چھال مار کے ڈگ کے لت بہ نہ پڑھا دے, ذرا یہ خیال رکھنا ضروری. اس تو بھی پچھے اپنی جوانی ویلے تو اے کردا رہیا, کوئی نہیں میں ویاہ کرا لوا, میں آیا کراں گا, بال بچے دار ہو گیا بچوں دا خیال پی گیا, ذرا کو بڑا ہو گیا بچہ تے تو یہی کہندا رہیا جی ہن ذرا او دی نگرانی دا بہت خیال رکھنا پیندا ہے کتے وگڑ نہ جاوے. جس نے جوان ہو گیا تساں کیا بھگت جی ہن تا ضرور آیا کراں گے, کاکے دا ویاہ کر دی. کاکا بھی ویاہیا گیا تے پھر ایک ریجا کہ بس کوئی نہیں وہ ہن نواں نواں ویاہیا ہے, وہ اپنے موج میلے وچ آئے تھوڑے دنوں نو اپنا کم کار سنبھال لوے گا, تے پھر میں آنا ہی کرنا اور کرنا ہی, تہاڈے کول ہی آنا اور کتھے جانا. وہ بھی سما پڑیا لوکاں لنگ گیا. پھر ایک ایسا سما بھی آیا مڑ کے تینوں کیا بھگتا ہن تا آ جایا کر, ہن تا منڈا بال بچے دار ہو گیا. کہندا جی کی کراں منڈا تا بال بچے دار ہو گیا, وہ بال بچے ہن مینوں نہیں چھڑدے, ہن وہ بال بچے نہیں چھڑدے, پہلا اپنے بال بچے پھر منڈے دے بال بچے, کاروبار اے سارے چجر جیون لنگدا لنگ گیا. اخیر ایک دن اے شریر تو چھٹی کر گیا لیکن اس گھر نہ چھڑ سکیا, وہ پرتی پی رہی. اس دے نال ملدیا جلدیاں کتنیاں ہی ساخیاں, کہندے نے اس گھر نو کدے کتا بن کے چمڑیا, کدے اس نالی وچ کیڑا بن کے پھردا رہیا, کدے اس گھر دی رکھوالی وچ ناگ بن کے پھردا رہیا, کدے اس گھر دا بوجھ ڈھون واسطے کھوتا بن کے پھردا رہیا. اس گھر نو نہیں چھڑ سکیا, اس گھر دا موہ نہیں چھڑ سکیا, مر گیا جونا چ پیندا رہیا, جونا چ پٹکدا رہیا. کبیر جی پچھان دے نے, کہندے نے تو اوہی تا نہیں, تو اوہی جاپنا ہے جس نو کہندے سا بھگتی کر لے, بھگتی کر لیندا تے مڑ کے تینوں آ بیل دی جونی نہ پینا پے. بھگت جی وہ نقشہ بھی کھچتے, وہ جیون دا جو نظارہ بنے ہیں وہ بھی دکھا رہے ہیں سن. کہندے نے چار پاؤں جدو تیرے دو پیر سن, تو کھڑا سا نہ دو پیرا تے,
پیر دو سر کھڑا سا سیدھا تے سیدھا کھڑا ہو کے تو بڑا کچھ سوچ سکتا سا ان چار پیروں سے کھڑا ہو کے تو ہوں کچھ نہیں سوچ سکتا تیری سوچن کرن کی سمرتھا سیمت ہو گئی ادو تو سوچ سکتا سا مگر تو نہ سوچیا پشوا والا جیون ہی بتایا پیٹ بھرو پشوا جو سویو منک جنم ہے ہارے ہوں تیرے چار پیر نے ہوں تو کی سوچے گا بلکہ جیون دے وچ بھی کئی بار ایسا ہوتا ہے کہ منک لے کے خیال بیٹھا ہے کوئی نہیں کر رہے ہیں اس معاملے چ ڈل ورتا کے بیٹھا بھگتی کے معاملے چ کئی باری بندہ پروگرام بھی بنا رہ جاتا اور عام طور پہ پر جوانی وچ لڑکپن وچ بچپن وچ بال بچے داری کے سمے وچ ادکھڑ عمر وچ منک ایسا سوچتا رہتا ہے بس ہوں شروع کر دینا ہوں بس کر ہی دینا شروع تھوڑے دنوں نا بھگتی کا کام شروع کر دینا ہوں نت نیم شروع کر دینا ہوں گردوارے جانا شروع کر دینا اور سچ کر کے جاننا جہاں بندہ پروگرام بنا رہتا ہے نا کدے کچھ نہیں کر سکتا کرتا کیول وہ ہے جہاں شروع کر دینا جس نے شروع نہیں کیتا کیول ویوتا بنا رہا نا کدے کچھ نہیں بن ویوت کرے تے نال ہی شروع کر دے جس نے شروع نہیں کیتا وہ کدے سرے نہیں لگتا تسا ویکھیا ہے کوئی بھی پینڈا کرنا ایک قدم تسی چکتے ہو تو پینڈا مک جاتا ہے لیکن جس بندے نے قدم نہیں نہ چکیا وہ پہلا قدم حالانکہ جہاں منزل تے پہنچن والا قدم ہے وہ بڑا مہتوپورن جاپتا ہے منزل تے پہنچ گئے یہ قدم اخیرلا قدم بڑا مہتوپورن جاپتا ہے لیکن نہیں جہاں پہلا قدم ہے وہ دا بڑا مہتو جی پہلا قدم نہ چکیا جا آخری قدم بھی کدے نصیب نہ ہوگا وہ پہلا قدم یہ ہے کہ منک نو بچپن تو بچپن چھوٹے تو چھوٹی اوستھا دے بڑے سیانے سوج والے ماں باپ وہ نے جہے آپ گرو بھگتی چبھو بھگتی چ لگے نے تے بچیاں نو پریر کے گردوارے لے آؤں نے نت نیم کرا نے گٹکا پھڑا کے پاٹھ کرا نے چھوٹے تو چھوٹی عمر انہوں نے گرو نال جوڑن دا جتن کرتے لیکن کما کرنا بچیاں نو گرو نال جوڑن دا جتن کیول وہ کرے گا جی اپنی زندگی اپنے جیون جہی ایک روٹین ایک جگت بنی ہوئی ہے کہ وہ پاٹھ کرتا ہے جی باپ بچے نو کہندا پاٹھ کریا کر تے آپ نہیں کرتا بچہ کدے نہیں کرے باپ کہندا چل گردوارے چلیے جے تا آپ تر رہا ہے تے بچہ بھی نال تر پے گا تے جے باپ لیٹیا لیٹیا کہے کاکا جا گردوارے ہو رہا تے بچہ اتوں تک تر پے گا راہ جگہ پیچھا ہو جائے گا جواب نہ بھی دے کہے گا باپو آپ تا جاندا نہیں مینو کہندا نہیں پہنچ سکے گا آپ بندہ کرے آپ شبھ رستے تے آپ شبھ مارگ تے قدم دھرے تے بچیاں نو چھوٹی تو چھوٹی عمر چ اس پاسے پریر کے لا تے جڑا بندہ ویونتا کرتا رہ جائے کر لیں اگلے سال کریں گے وہ تو اگلے سال کریں گے اینے سالہ بھی ہو جائیے پھر کریں گے کوئی نہیں کر سکتا بندہ وہ پرانے رشیاں نے کچھ ویونتا کیتیاں سن انہوں نے چار آشرم بنا دیتے چار حصے جیون دے کر دیتے وہ کہندے نے برہمچر 25 سال برہمچاری رہو پھر گرست آشرم 25 سال تو 50 سال تک تسی گرست وچ کھچت رہو بچے ہو جان انہوں نے سنا کے پڑھا کے لکھا کے سوار کے کما کارا تے لا دیو 50 سال دی عمر چ پھر تسی سنیاس لے لو 25 سال سنیاس تیاگ کر کے دھیان لاؤنا سیکھو بھگتی کرنی سیکھو 75 سال دے ہو جاؤ 75 سال تو بعد پھر جو کچھ سیکھیا ہے بان پرست آشرم لوکاں نوں سکھاؤندے پھر گرو نانک صاحب نے ویکھیا اے تما کمال دی گل ہے کہ بندہ ایسا پروگرام بنا کے بیٹھا ہے کہ 75 سالاں تے 100 سال دا ہوئے گا جے 10 سالاں دی عمر چ فتح جا گیا پھر کی ہوئے گا ساری جوت تہی رہ جائے گی اے تاں جتھوں جا کے اتوں سویر فورن جلدی تو جلدی کبیر جی کہندے نے جب تیریاں دو لتاں سن ادو تین سوچن کی لوڑ سی کہ چھتی تو چھتی بھگتی وال لگ جاواں ہن تو کی کرے گا چار پاؤں دوئے سنگ ادو سر تے سنگ نہیں سی ادو سر دے اتنے سرتی کا پیرا تے سنگ پشو پنے کی نشانی حالانکہ کئی مورکھ جانوراں دے سنگ نہیں بھی ہوندے لیکن عام طور تے سنگ ادھے سر تے دکھائے جاندے نے آپ تسی دیکھ دیو نا کوڈے راکشتی آپاں کئی بنائی ہوئی چتر ویکھدے ہاں فوٹو ویکھدے ہاں مانس کھانا بندہ منکھاں دا ماس کھان والا بندہ اُدے سر تے سنگ وکھا دیتے اس کر کے وکھا دیتے کہ منک نہیں ہے منک تو تھلے دی چیز ہے پشو پنے والی گل ہے راکش سرتی والی گل ہے راکشاں دے سر تے سنگ وکھائے جاندے منک دے سر دے اُتے سنگ نہیں وکھائے جاندے ہاں جدوں منک بہت اچا اٹھ جاندا ہے نا پھر اُدے چہرے دے دوالے ایک نور دکھایا جاندا
फोटो बनाने वाले एक प्रकाश विखाते ने यह देवता हो गया मनुख तो उच्चा उठ गया मनुख तो थले आएगा तो सिर से सिंह विखाने पैणगे मनुख तो उच्चा उठेगा तो चेहरे से नूर विखाना पेगा यह बिल्कुल मनुख की अपनी मर्जी है यह थले आता है कि उपर नाता देवी गुणा वाल वधदा है कि पशु गुणे वाल वधदा है कबीर जी कहते चार पाम दोए सिंह गोंग मुख होने तो बोल कुछ नहीं सकता गल नहीं कर सकता मेरी गल का उत्तर नहीं दे सकता तब कैसे गुण गई है हुण तू करेगा भगती उदो नहीं की हुण कर सकेगा तब कैसे गुण गई है उठत बैठत ठेगा पर है उठदियां बहदियां तेन सोटा मार दें जिदे खेत के कोलों भी लंघना है वह डांग नाल तेन भजा देंगे काम ना करन ते तेनू सजा मिली हुण तेनू खान ते किसे पासे मुंह मारन ते भी पैर पैर ते सजा मिलती है हर बिन बैल विराने हुई है विराने दे बैल जिदा कोई साई खसम ना हो विराने विच भटकण वाला बैल फाटे नक तेरी नक दे विच जेड़ा वो नथ पा के तेनू तोड़दे रहे ने उस नथ ने तेरा सारा नक पाड़ छड्डिया फटिया होया तेरा नक जिदे च हुण नथ भी शायद ना पै सके टूटे कंधन मार मार के तेरे कंधे उन्हें तोड़ छड़े तेरे कंधे उन्होंने कुट कुट के तोड़ छड़े ने जख्मी हो चुके फाते नाकन टूटे कंधन कोदो को फुस खई है हुण तां तू किसे खेत नूं मुंह मारन नहीं देना उन्होंने किते कोई भों तूड़ी कोई सुक्का चारा कोई घा तिनका किधरे पिया होया ए फुस खा के गुजारा तेनूं करना पै रहा सारो दिन डोलत बन मैया सारा दिन तू बन विच भटकदा रहना अज हुण पेट अघई है अजे भी तेरा पेट भी भरिया भुख तेरी कायम है क्योंकि तेनू कोई चज्जा खान नू देंदा नहीं जिन्ना चिर तेरे शरीर विच काम करन दा दम सी उन्ना चिर तेनू अपनी लोड़ नू कुछ ना कुछ उपालदे रहे हुण क्योंकि तेरे शरीर दे अंदर सत्ता नहीं हुण तेनू कोई खान नहीं देंदा कुदरत दे इन्हां खुले खेतों विचों कुदरत दीआं खुलियां चरवाहां इन्हां चरागाहां विचों भी तिनका तेरे भागां विच नहीं है तो कहंदे ने सारो दिन सडोलत बन मैया अज हुण पेट आ गई है तो कहंदे ने जन भगतन को कियो ना मा कहो ना मानो भगतां ने तेनू किया भगती कर लै उस जीवन विच तू भगतां दा किया नहीं मन्निया कियो अपनो पई है हुण तू अपना कीता पा वाकई मनुख अपना कीता वो तो है ना बैल दी जूनी च पा रहे लेकिन आम तौर से मनुख ऐसे जीवन में अपना कीता पा रहे जिन्ने संसार ते दुखी ते हाय हाय करदे परेशान लोग ने पापी कर्म कमांदे करदे हाय हाय ऐसे जीवन में ते अगे भी नानक ज्यों मथन माधाणिया त्यों मथे धर्म राय अगे जाके भी लेखा देना औखा हो जाता जीवन में भी महाराज